Bismillahirrahmanirrahim. Assalamu alaikum. Assalamu alaikum and very warm welcome to all the sweet listeners of Global FM 91, Dear Ismail Khan, Radio Pegham 97.4 Pahadpur and Radio Aman 88.4. جناب ایک نئے دن کے ساتھ نئے وقت کے ساتھ یعنی کہ نئے تاریخ کے ساتھ نئے پروگرام کے ساتھ آپ کی خدمت میں حاضر ہو چکے ہیں جناب. سپہر کی 4 بج چکے ہیں یعنی کہ ٹی ٹائم ہو چکا ہے اور آپ میں سے تقریباً تمام لوگ جو ہے اچھی خاصی نیند کر کے جی جناب دن بھر کی تھکاوٹ کو ختم کر کے جی جناب بالکل جاگ چکے ہوں گے چائے کے ایک کپ کے ساتھ. اور جناب چائے کے کپ کے ساتھ ہم آپ کو پیش کرتے ہیں جناب تینوں بڑے شہروں ٹانک ڈیرا اور پہاڑ پور سے ایک ساتھ کیسن نیچرل پاکستان کا کیسن ٹی ٹائم. جناب پورے ایک گھنٹے کا آپ کو اور میرا ساتھ اب سے لے کر ٹھیک 5 بجے تک میں آپ لوگوں کے ساتھ رہوں گا پورا ایک گھنٹہ. اور اس گھنٹے کے اندر جناب ڈھیر ساری باتیں آپ کو سننے کو ملتی ہیں کیونکہ جناب اس وقت آپ لوگوں کا ریڈیو آن ہوگا, اس وقت ہینڈ فری آپ کے کانوں کے اندر ہیں, آپ کچھ کر تو سکتے نہیں, صرف ہماری سن سکتے ہیں جناب اور وہ بھی جتنی ہم آپ کو سنائیں. تو جناب آپ کے سننے کا بے حد شکریہ. کچھ لوگ جو ہے سن سن کے بور بھی ہو جاتے ہوں گے, کچھ لوگوں کا وقت اچھا گزر جاتا ہوگا اور کچھ جناب جی بالکل سیکھنے کے لیے ہمارے پروگرام سے کہ جناب جن کو اپنی سکن سے پیار ہوتا ہے اور وہ متلاشی ہوتے ہیں کہ جناب ان کو کوئی نیچرل آرگینک کمپنی مل پائے کہ جناب جو ان کی سکن کو نقصان پہنچائے بغیر ان کو ڈھیر سارا پیارا بنا دے. اور آپ پیارے نظر کیوں نہ آئیں کہ جبکہ پیارا لگنا تو آپ سب کا حق ہے. جناب یہ وہ کمپنی ہے جس کا سلوگن ہے کہ پیارا لگنا تو آپ سب کا حق ہے. تو جناب اس سلوگن کو لے کر ہم نے ہر وہ چیز بنائی ہے جو آپ کی پرسنالٹی کے اندر, جو آپ کی شخصیت کے اندر عیب پیدا کرتی ہے کہ جن عیبوں کے ہوتے ہوئے آپ بالکل بھی پیارے نہیں لگتے ہیں. اور وہ کون سے عیب ہو سکتے ہیں جناب؟ آپ کی رنگت کا کالا ہونا ہو سکتا ہے, آپ کی سکن کے اوپر داغ دبوں کا ہونا ہو سکتا ہے, آپ کے چہرے کے اوپر پمپلس کا, ایکنی کا اور ایکنی کے نشانات کا ہونا ہو سکتا ہے, آپ کی سکن کے اوپر جو ہے حلقوں کا ہونا ہو سکتا ہے یا پھر آپ کی سکن کا ان ایون ٹون میں ہونا ہو سکتا ہے. تو جناب کیسن نیچرل پاکستان تقریباً 3 درجن کے قریب پروڈکٹ بنا چکی ہے آپ لوگوں کے لیے اور ہر ایک پروڈکٹ کا مقصد ہے اور اس کا اینڈ کیا ہے جی جناب, اس کا اینڈ ہے آپ کی خوبصورتی, ٹھیک ہے جناب, آپ کی اسکن پر موجود جو پرابلم ہے ان کا خاتمہ اور آپ کو ڈھیر سارا پیارا بنانا, آپ کے حسن کو, آپ کے نئے نقش کو, آپ کے حسن کو ابھارنا. ویلکم کرتے ہیں جناب آپ کو کیسن کے ٹی ٹائم شو میں اینڈ ان لوگوں کا بے حد شکریہ جناب جو اتنے عرصے سے 2021 سے کیسن کے پروڈکٹس کو استعمال کرتے آ رہے ہیں اور ان کا دل نہیں بھر رہا کیسن کے پروڈکٹ استعمال کر کے کہ جناب وہ ان کی لائف کا حصہ بن چکے ہیں. اور کسی بھی کمپنی کا جو سب سے بڑا پروف ہوتا ہے کہ وہ کتنی سیف ہے, ٹھیک ہے جناب, وہ کمپنی کتنی سیف ہے اور اس کے پروڈکٹ کتنے سیف ہیں آپ ان کے ریگولر یوزر دیکھا کریں. نئے یوزر تو بن جاتے ہیں لیکن یہ جو 3 سال پہلے والے یوزر, 5 سال پہلے والے یوزر, 2 سال پہلے والے یوزر, ٹھیک ہے جناب, یہ بیسیکلی کسی بھی کمپنی کا اعتماد ہوتے ہیں اور دوسرے لوگوں کے لیے موٹیویشن ہوتے ہیں کہ جناب کسی کاسمیٹک کمپنی کے ساتھ اتنا عرصہ جب کسٹمر چل پڑتے ہیں تو اس کا مطلب یہ ہوتا ہے کہ بھائی ان کی سکن کو اس کمپنی نے کسی طریقے کا کوئی نقصان نہیں پہنچایا ہے. کیونکہ جناب کسی بھی ایک کمپنی کے ساتھ جڑ جانا اور وہ بھی 3-4 سال کے لیے جڑ جانا اور اس کے بیوٹی پروڈکٹس کو استعمال کرنا اور آپ کی سکن کا ویسا سیف رہنا, بہتر رہنا, خراب نہ ہونا, یہ جناب اس کمپنی کی جو ہوتی ہے اس کے اوپر گارنٹی ہوتی ہے وہ کسٹمر جو لسنر. تو ہمارے پاس الحمدللہ یقین کیجئے کہ میں کہتا ہوں کہ 100+ فیملیز ایسی ہوں گی جو ہماری کمپنی کے لانچ کے وقت ہمارے ساتھ ایڈ ہوئی اور آج تک وہ ہمارے ساتھ موجود ہیں. کسی بھی کمپنی کی جو سب سے زیادہ بکنے والی پروڈکٹ ہوتی ہے نا وہ ہوتی ہے بیوٹی کریم. جو نائٹ کریم ہوتی ہے جناب آپ کو پتا ہوگا کہ تقریباً 2000 میرے خیال میں 2009 سے یہ کریمیں سٹارٹ ہوئی. اس سے پہلے فیئر اینڈ لولی کا دور ہوتا تھا, لوگوں کو پتا بھی نہیں ہوتا تھا کہ یہ کوئی نائٹ کریم بھی کوئی چیز ہوتی ہے اور اس کو کیسے استعمال کرتے ہیں. اینی ہاؤ ایک کریم آئی اور وہ پھر چھا گئی
और उसके बाद लोगों का सारा दारोमदार इन्हीं नाइट क्रीम के ऊपर आ गया कि जनाब ऐसा फार्मूला आ चुका है जो कि एक हफ्ते के अंदर 7 दिन के अंदर आपकी स्किन को गोरा कर देता है, आपके दाग धब्बों को खत्म कर देता है, आपकी छाइयों को खत्म कर देता है। लेकिन उसके साथ एक और प्रॉब्लम भी हुआ कि जनाब कुछ लोगों की स्किन तो ठीक हो गई लेकिन कुछ लोगों को प्रॉब्लम का भी सामना रहा, क्योंकि फार्मुलेशन इतनी स्ट्रांग बनाई गई कि जनाब कुछ लोग तो खुश हो गए कि जनाब उनके सालों पुराने दाग धब्बे खत्म हो गए, उनकी छाइयां खत्म हो गई, लेकिन कुछ लोग अपने चेहरे पकड़ के बैठ गए कि ये क्या हो गया, मैंने तो अपने चेहरे को खराब कर लिया। यानी कि ऐसे लोग जिनकी स्किन बहुत ज्यादा सेंसिटिव थी, ठीक है जनाब, ड्राई स्किन थी या सेंसिटिव थी, तो वो उनसे मुतासर हो गया। सो जनाब केसर नेचुरल पाकिस्तान ने भी बहुत सारी प्रोडक्ट्स लॉन्च की है, ठीक है जनाब, और हमारे इस वक्त व्हाइटनिंग के हवाले से 2 बड़ी क्रीमें हैं, एक ग्लूटावाइट क्रीम है, एक जाफरानी क्रीम है। ये जो हमारी जाफरानी क्रीम है, जाफरानी फार्मूला क्रीम है, ये बेसिकली इसको हमने जाफरान से बनाया है, ठीक है जनाब। जाफरान एक बहुत ही महंगी चीज है और आज एक दुकानदार हमारे शॉप पर आया, मैं उस वक्त शॉप के ऊपर मौजूद था और उनका ताल्लुक था फतेह मोड़ से, ठीक है जनाब। फतेह मोड़ पर पहले तो मैं शुक्रिया अदा करना चाहूंगा भाई, इस इलाके कुरैशी मोड़ के उस तरफ जो है, जो लोग ग्लोबल एफएम 91 को सुनते हैं और स्पेशली जो है वो केसन का प्रोग्राम सुनते हैं, और उस इलाके में हमारी बहुत ज्यादा डिमांड है कुरैशी मोड़ से आगे, और वहां पर हमारे 2 बड़े सेल पॉइंट हैं, ठीक है। फतेह मोड़ से जैसे आप कुरैशी मोड़ से आगे जाते हैं तो जो फतेह का शहर आता है फतेह मोड़ के ऊपर, वहां पर एक है रहमान शॉपिंग सेंटर, वहां पर आपको केसन के सारे प्रोडक्ट मिलते हैं, बहुत शुक्रिया पुराने यूजर्स का। और इसके अलावा जो है एक आज हमारे पास जो दुकानदार आए वो थे जनाब फहद जनरल स्टोर फतेह मोड़, और उन्होंने जो हमसे आर्डर बनाया ना, बहुत ज्यादा आर्डर उन्होंने बनाया, ठीक है जनाब। मेरे ख्याल में उनके 3-4 खाने शेफ जो है वो केसन से भर गए होंगे, इतने ज्यादा प्रोडक्ट उन्होंने हमसे लिए, तो वो चीजें देख भी रहे थे, पता भी कर रहे थे, तो मैंने उनको जाफरानी क्रीम जो है ना वो ओपन करके दिखाई। मैंने कहा भाई आज तक किसी भी कंपनी की कोई ऐसी क्रीम नहीं है कि जिसके ऊपर जाफरान पड़ा हुआ हो और यूजर ने उसे खुद मिक्स करके इस्तेमाल करना। उसने कहा भाई ये क्या सीन है। मैंने कहा ये असल ये चीज है कि जाफरान बहुत महंगी चीज है, ठीक है जनाब, कंपनियां ऐड करती हैं, वो मिक्स करके दे देती हैं, लोग कभी यकीन भी करते हैं यार इन्होंने ऐसे कहा हुआ है कि जाफरान है, इसलिए हमने जाफरान को उसके अंदर मिक्स नहीं किया क्रीम के अंदर। जैसे आप जाफरानी क्रीम हमारी खोलेंगे, जाफरानी फार्मूला, ढकना ऊपर से उठाएंगे, ब्लैक ढक्कन है उसका, ठीक है जनाब, ब्लैक एंड गोल्डन कलर का ढक्कन, दरमियान में गोल्डन टिक्की होगी, बाकी गोल्डन ब्लैक ढक्कन होता है। जैसे खोलेंगे तो क्रीम के ऊपर जो व्हाइट क्रीम होती है ना उसके ऊपर 3-4 कोंपलें पड़ी होंगी, ठीक है जनाब, 3-4 दाने पड़े होंगे जाफरान के, वो खालिस जाफरान है। अब खालिस जाफरान की क्या निशानी होती है, उसके फायदे तो मैं आपको बाद में बताऊंगा, लेकिन पहले आपको बता दूं कि केसन नाइट क्रीम के अंदर जो जाफरान है वो बिल्कुल रियल है, और आपने उसको अपने हाथ से मिक्स करना है। और निशानी क्या होती है खालिस जाफरान की, वो ये होती है कि जनाब जब क्रीम में आप मिक्स करते हैं तो क्रीम की पहली जो खुशबू होगी ना वो खत्म हो जाएगी, ठीक है जनाब, सिर्फ जाफरान की क्रीम के अंदर खुशबू आएगी। दूसरा निशानी कि जो क्रीम का कलर होगा ना ऑफ वाइट, जो व्हाइट होगा वो थोड़ा सा पीला हो जाएगा, ये ओरिजिनल जाफरान की निशानी होती है जो हम आपको बता रहे हैं कि केसन की जाफरानी क्रीम आप जब खरीदेंगे तो। मैं वो दुकानदार हैरान हो गया, उसने कहा भाई ऐसी तो कोई क्रीम नहीं है कि हम दुकान कस्टमर को बताएं कि भाई इसको खोलकर जाफरान आपने खुद मिक्स करना है, ठीक है जनाब। ये आपका यकीन और एतमाद हासिल करने के लिए हमने ये काम किया, अदरवाइज यही जाफरान हम क्रीम के अंदर मिक्स करके भी आप लोगों को दे सकते हैं। अब आप सोच रहे होंगे भाई किसी कंपनी ने ऐसा नहीं किया, ये चांद से उतरी हुई कंपनी है, हैं जनाब, केसन चांद से उतरी हुई कंपनी है, जो और कोई कुछ नहीं कर रहा और केसन कर रही है। सो भाई ऐसा ही है, ये चांद से उतरी हुई कंपनी है।